که امریکا سوبران کنتم سهایم کرشدی سا عبادت دیشیم هم مدی سوبران کار سمنده ها نکیدیم براد نیتکو آرتک سمنده ہی اپی تو جنانان سمارانان چا مدی سمپرکسی مدی راپی مواپتا ہے بھرنتی प्रधानमंत्री श्री नरेन्द्र मोदी ने इटली देश से रोम नगरे खाद्य कृषि संघटन में प्रतिष्ठित एग्रीकोरा पदक प्रदत्त पुरस्कार प्राप्त श्री मोदी भारत से कोटि कोटि कृषकाना पशुपालकाना मत्स्य पालकाना कृषि वैज्ञानिकाना श्रमिकाना चक्रते एक सम्मान समर्पितवान पदक खाद्य कृषि संघटन से महानिदेशक प्रदत्त गृहमंत्री